जी ग्रैंड ऑर्गन को दसवरे रेडियो अमन एफएम 88.4 बटाग्राम 4K कॉस्मेटिक स्क्रीन 57 सरादा प्रोग्राम था सोदी अवले सुन 200 बजे पूरे पर रेडियो अमन एफएम 88.4 बटाग्राम बंदे और 4K कॉस्मेटिक स्क्रीन चीज के مختلف प्रोडक्ट दी दता सो इस्तेमाल ले शे अगस्तले शे आदि मुहसिन शॉप दुकान की खबर को लमगा ची यो बेहतरीन हदीस ची गनन जमा मखले रागले उ मायो चीज ता उस्तर जिक्र कमा खुद गे नमख की दी कुरान करीम यो आयत ची अगे के अल्लाह रब्बुल इज्जत दी गौंडियान हुकूक اغه ذکر کردی انسان زندگی کی اولن نمبر دل چ ډیر زیات پکار راځي اغه د رشتہ داران دي او رشتہ دارانو پسې چې کوم خلک دل ډیر زیات پکار راځي اغه بیا د گاونډیان دي لکه سیمه د پختو متل وی دی لری

हाँ जी ग्रैंड ओरिजिन को तासोरी रेडियो अमन एफएम 104 बटा ग्राम पर उरांतस दी 4K कॉस्मेटिक स्क्रीन पर तावन सरा दिया उले सुनो तो दूला सुबह जो पूरी पर रेडियो अमन एफएम 104 बटा ग्राम मनी उरे प्रोग्राम की तासु मुक्ता 0997310400 टेलीफोन को लीजिए 85383 मनी मुक्ता मैसेज होम रारी करे 4K कॉस्मेटिक स्क्रीन दा बताओ सदी मोहसिन शाह पर दुकान के जेल मोड के दरमान अस्पताल सर बिल्कुल मखामख जेल सर बिल्कुल खाकी दा बताओ सुता मिलावी की जी अगर अन ओरिजिन को टेलीफोन चेक कर दी आर ए बी अस्सलाम वालेकुम मुफ्ती साहिब खूब की सुख बंदा मनी इल्जाम उ लगी औ बंदे ब्यावर लवई ددی بس تعبیر نو خوب کی سوکو چا من الزام لگی ذہنی پریشانی جی ذہنی دغه ادی تا قتل پکار دی چې د الزام لګول ولا سوکتی قریبی کسته لری کسته دی خبره تا قتل پکار دی نو دا د دې دغه بل دودا وی چې مفتی سی عشرت نه مانس ده عشرت عشرت مان ده خوشحالی زندگی تیرول دا د دې مان ده دادی عیش نہ دی عیش اربے کی منگوی کنا پختو کی می منگا عیش او کنا نو عیشت چ دی دا قدی عیش نہ دی عیش اربے لفظ دی دوی لکی کی زندگی تیرو لتا زندگی انسان خو بہتر طریقے سره تیر کی دتا پٹے من خوراک ملاو شی تعلیم ملاو شی رشتہ و شی دتا خواہشات س پورا او سپاتی نو دی تیوی لکی کی عیش دغه عیش چ دی دا دتا اربے کی دغه عیش چ دی دتا زندگی تیرو لتا عیش وی لکی کی عشرت چ دی دا لکه دی جنیش او عیش چی دی دا دی الکش دا دیر خواه بہترین نم دی دا کتازان دی چایی نو دی بدلو سی ضرورت نشتی چی